بات کو بڑھا کر صاف توانائی اور نیلگوں معیشت پر توجہ کرتے ہوئے گرین کلیدی شراکت داری تک پہنچانے سے اتفاق کیا. وزیراعظم مودی کو کنگ ہرالڈ دا ففتھ نے گرانڈ کراس آف دا رائل نوروین آرڈر آف میرٹ سے نوازا. حکومت نے اس برس $1 خرب برآمدات کا نشانہ رکھا ہے. مرکزی وزیر جتیندر سنگھ نے بھارت کی نیوکلیائی توانائی اور پرائیویٹ سرمایہ کاری کے مواقع پر امریکہ کے ایک صنعتی وفد سے مذاکرات کیے, اور گرمی کی انتہائی شدت کے دوران آیوش کی وزارت نے گرمی سے متعلق بیماریوں کی روک تھام کی غرض سے ایڈوائزری جاری کی ہے. اب خبریں تفصیل سے. وزیراعظم نریندر مودی نے ناروے کے اولین دورے کے نمایاں نتائج سامنے آئے ہیں, جس میں دونوں ملکوں نے بھارت ناروے تعلقات کو مزید بڑھا کر سبز جامع شراکت داری کی حیثیت دینے سے اتفاق کیا ہے. اوسلو میں اپنے ہم منصب جوناس گھار اسٹور کے ساتھ وفد کی سطح کی بات چیت کے بعد کل ایک مشترکہ بیان میں وزیراعظم نریندر مودی نے اجاگر کیا کہ دونوں لیڈروں نے بھارت ناروے تعلقات کو بہتر کر کے اسے سبز جامع شراکت داری کی حیثیت دینے سے اتفاق کیا ہے, جو کہ صاف توانائی, نیلگو معیشت, گرین کایا پلٹ کے شعبوں میں تعاون کو بہتر بنانے میں ایک اہم سنگ میل ہے. وزیراعظم نریندر مودی نے کہا کہ دونوں لیڈروں نے بھارت ای ایف ٹی اے تجارتی اور اقتصادی شراکت داری کے معاہدے سے حاصل ہونے والے وسیع مواقع کو بھی واضح کیا ہے. اس میں شراکت داری کو ہائی ٹیک, اے آئی, اسٹارٹ اپس کے شعبوں میں مستقبل کے لیے تیار بنانے کی غرض سے تعاون پر خصوصی توجہ مرکوز کی گئی. باہمی میٹنگ میں صحت سے متعلق ہائی ٹیک حل, ڈیجیٹل صحت, ڈیجیٹل پبلک بنیادی ڈھانچے کے شعبوں میں بہت سے مفاہمت ناموں پر دستخط کیے گئے. بھارت کے اسرو اور ناروے کی خلائی ایجنسی کے درمیان ایک مفاہمت نامہ دفاعی شعبے میں تعلقات بہتر بنانے کو یقینی بنائے گا. تعاون کے ایک سہرخی سمجھوتے پر بھی دستخط کیے گئے. اس میں بھارت اور ناروے بھارت کے ڈیجیٹل پبلک بنیادی ڈھانچے کو استعمال کرتے ہوئے عالمی جنوب کے ممالک کو انسانی ترقی کے حل مشترکہ طور پر فراہم کریں گے. ناروے کے وزیراعظم نے ایک اہم بیان میں ٹیکنالوجی کے شعبے میں بھارت کی قیادت کو تسلیم کیا ہے. دونوں لیڈروں نے ضابطوں پر مبنی عالمی نظام میں اپنے مشترکہ اعتقاد اور مذاکرات اور سفارتکاری کے اپنے عہد کا اعادہ کیا. قریبی تعلقات کے تئیں جذبہ خیر سگالی کے طور پر وزیراعظم نریندر مودی کو ناروے کے عزت ماب شاہ ہرالڈ وی کے ذریعے رائل نوروین آرڈر آف میرٹ کے گرانڈ کراس ایوارڈ سے نوازا گیا. جناب نریندر مودی سویڈن کا اپنا دورہ پورا کرنے کے بعد کل سہ پہر ناروے پہنچے تھے. وزیراعظم نے سوشل میڈیا کی ایک پوسٹ میں کہا کہ باہمی تعلقات کو بہتر بنا کر ایک جامع شراکت داری میں تبدیل کرنا, مشترکہ اختراعی شراکت داری 2.0 کی شروعات کرنا اور بھارت سویڈن ٹیکنالوجی اور مصنوعی ذہانت کے کوریڈور کا آغاز کرنے سمیت یہ مذاکرات انتہائی بار آور رہے. بات چیت میں باہمی تجارت کو آئندہ 5 سال میں دوگنا کرنے کا ہدف بھی مقرر کیا گیا. 5 ملکوں کے اپنے دورے کے آخری مرحلے میں وزیراعظم نریندر مودی اٹلی کی اپنے ہم منصب محترمہ جارجیا میلونی کی دعوت پر آج اٹلی کے 2 روزہ دورے پر روم پہنچیں گے. وزیراعظم مودی وزیراعظم میلونی کے ساتھ باہمی بات چیت کریں گے. وہ اٹلی کے صدر سرگیو ماتاریلا سے بھی ملاقات کریں گے. جناب مودی دونوں ملکوں کے درمیان تجارت اور سرمایہ کاری کو مزید فروغ دینے کی غرض سے کاروباری لیڈروں سے بھی بات چیت کریں گے. وزیراعظم نریندر مودی اس مہینے کی 19 سے 20 تاریخ کو اٹلی کے دورے پر ہوں گے. ان کا یہ دورہ 5 ملکوں کے دورے کا آخری مرحلہ ہے, جس کا مقصد مختلف شعبوں میں بھارت کی جامع شراکت داری کو مزید مستحکم کرنا ہے. وزیراعظم اٹلی کی وزیراعظم کے ساتھ وفود کی سطح کی بات چیت کریں گے, جس میں سمندری سیکیورٹی اور مستحکم کنیکٹیویٹی پر توجہ مرکوز کی جائے گی. اٹلی بھارت کو نہ صرف یوروپ بلکہ بحر روم کے مکمل خطے تک بھی رسائی فراہم کرتا ہے. یہ امر سپلائی چین اور دفاعی شراکت داری کے تناظر میں اہمیت کا حامل ہے. ان کا 5 ملکوں کا یہ دورہ سفارتکاری سے کہیں زیادہ حیثیت رکھتا ہے. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں.
कॉमर्स और सनात के मरकजी वजीर पीयूष गोयल ने कहा है कि भारत इस बरस 1 खरब डॉलर और अगले 5 बरस में 2 खरब डॉलर की मालियत के बरामदात का निशाना तय किया है। उन्होंने वाजे किया कि ये आत्मनिर्भर भारत का हकीकी हाल मार्ग होगा। नई दिल्ली में भारतीय व्यापार महोत्सव के वेबसाइट की इफ्तिताह की तकरीब से खिताब करते हुए जनाब गोयल ने कहा कि इस बरस आलमी चैलेंजों के बावजूद बरामदात 863 अरब डॉलर तक पहुंच गई है, जो कि पिछले साल के मुकाबले तकरीबन 5% ज्यादा है। जनाब गोयल ने जोर देकर कहा कि आगे पेशरफ्त के लिए इस जोशो खरोश में कभी कोई कमी नहीं आनी चाहिए और हर एक को बिला थकान काम जारी रखना चाहिए। वजीर दफा राजनाथ सिंह वियतनाम और जनूबी कोरिया के दो मुल्कों के दौरे पर कल सहपहर वियतनाम के शहर हनोई पहुंच गए हैं। वियतनाम में वजीर दफा अपने हम मनसब जनरल फान वैन ग्यान से के साथ बाहमी में मुजाकरात करेंगे। अमेरिका के आला सतह के एक सनाती वफद ने नई दिल्ली में कल साइंस और टेक्नोलॉजी के वजीर डॉक्टर जितेंद्र सिंह के साथ तबादले ख्याल किया। भारत के न्यूक्लियाई सेक्टर में प्राइवेट सरमायाकारी और सनाती शराकतदारी के लिए उभरते हुए मौके पर गौर खोज किया गया। इस वफद की अमरीकी न्यूक्लियाई सनात के सीनियर नुमाइंदे, कारोबार से वाबस्ता तरफाइन और सिविल न्यूक्लियाई तवानाई और जदीद तरीन टेक्नोलॉजियों के शोबे में भारत अमरीका ताउन के साथ वाबस्ता एहलकार शामिल हैं। इस मौके पर खिताब करते हुए डॉक्टर सिंह ने कहा कि भारत और अमरीका फिलवक्त साइंस, टेक्नोलॉजी, साफ तवानाई और उभरते हुए शोबों में एक मजबूत और मुस्तकबिल की जानिब गामजन शराकतदारी के सिलसिले में एक दूसरे से वाबस्ता हैं। विकसित भारत 2047 के विजन के तहत भारत के तवील मुद्दती साफ तवानाई के अहदाफ का हवाला देते हुए डॉक्टर सिंह ने कहा कि भारत 2047 तक न्यूक्लियाई बिजली की अपनी सलाहियत को मौजूदा 8.8 गीगावाट से बढ़ाकर 100 गीगावाट करने का इरादा रखता है। सेहत और खानदानी बहबूद की मरकजी वजीर जगत प्रकाश नड्डा ने आलमी सेहत तंजीम के डायरेक्टर जनरल डॉक्टर टेड्रोस अधानोम गेब्रेसिस से स्विट्जरलैंड के शहर जिनेवा में मुनक़दा 19वीं आलमी सेहत असेंबली से अलग मुलाकात की। जनाब नड्डा ने आलमी सेहत एक्यूरिटी में पेशरफ्त के तई भारत के अज़्म को दोहराया और कुछ अहम स्कीमों को उजागर किया, जैसे आयुष्मान भारत डिजिटल मिशन, आयुष्मान आरोग्य मंदिर, रिवायती अद्वियात, मसनूई जहानत से चलने वाली अवामी सेहत की इख्तरात और टीबी को जड़ से उखाड़ फेंकने के लिए की जाने वाली पायदार कोशिशें। डॉक्टर टेड्रोस ने सेहत के शोबे में भारत की इस्लाहात और आलमी सेहत शराकतदारी में उसकी क्यादत की तहसीन की और मुश्तरका तरजीहात के ताल्लुक से आलमी सेहत तंजीम के साथ शराकतदारी को मजीद मजबूत करने के अज़्म का इजहार किया। आयुष की वजारत ने इस साल गर्मी के मौसम के लिए इंतहाई शदीद गर्मी और गर्म लहर के सिलसिले में आवामी सेहत से मुतालिक एक जामे एडवाइजरी जारी की है। एडवाइजरी में जोर देकर कहा गया है कि जिस्म में पानी की कमी न होने दें, इंतहाई धूप के अवकात में धूप में बराह रास्त आने से गुरेज करें, हल्के सूती कपड़े इस्तेमाल करें और मौसमी फल भरपूर मकदार में लें और ऐसे मशरूबात वगैरह लें जिनमें ज्यादा इलेक्ट्रोलाइट पाया जाता हो। इसमें शहरियों को खबरदार किया गया है कि वो गर्मी से मुतालिक बीमारियों जैसे चक्कर आना, सर में दर्द होना, जी मतलाना, जहनी थकावट महसूस करना, बुखार होना, पानी की कमी, अचानक बीमार महसूस करना और बेहोशी की सूरत हाल का सामना करने से मुहतात रहें। आखिर में खास खबरें एक बार फिर। वज़ीर आज़म नरेंद्र मोदी ने ओसोलो में नार्वे के अपने हम मनसब जोनास घर स्टोर्स के साथ मुजाकरात किए। उन्होंने बाहमी ताल्लुकात को बढ़ाकर साफ तवानाई और नीलगु मईशत पर तवज्जो करते हुए ग्रीन कलीदी शराकतदारी तक पहुंचाने से इतफाक किया। वजीर आजम मोदी को किंग हराल्ड द फिफ्थ ने ग्रैंड क्रॉस ऑफ द रॉयल नॉर्वेन ऑर्डर ऑफ मेरिट से नवाजा। हुकूमत ने इस बरस 1 खरब डॉलर बरामदात का निशाना रखा है।
मरकजी वजीर जितेंद्र सिंह ने भारत में न्यूक्लियाई तवानाई और प्राइवेट सरमायाकारी के मौके पर अमरीका के एक सनती वफद से मुजाकरात किए और गर्मी की इंतहाई शिद्दत के दौरान आयुष की वजारत ने गर्मी से मुतालिक बीमारियों की रोकथाम की गर्ज से एडवाइजरी जारी की है। इसके साथ ही खबरों का यह बुलेटिन खत्म हुआ।